کسی ایک ایسی خواہش میں ہو اور آپ کی وہ خواہش پوری ہو جائے، یا آپ کسی چیز کی چاہت میں اور وہ چیز آپ کو مل جائے، یا آپ کا کچھ برسوں پرانا گول ہو جو اٹکا ہوا ہو اور آپ وہ پورا کر لے، ٹھیک ویسی خوشی ہوتی ہے وکاس کے چہرے پر جب وہ 2283 روپے جمع کر لیتا ہے 18 دنوں میں، اور اس 2283 روپے میں سے وہ 33 روپے نکال لیتا ہے اور بازار جاتا ہے، بازار سے آتا ہے گجرا خرید کر، اور وہ گجرے کو اپنے ہاتھ میں پیچھے دبا لیتا ہے، چھپا لیتا ہے جیسے، اور سمن کے پاس جاتا ہے اور سمن سے کہتا ہے کہ اچھا سمن سنو، سمن کہتی ہے کہو، تم کو پتا ہے تم ہم سے کہی تھی؟ سمن کہتی ہے کیا؟ وہ تم کو ہوٹل شالیمار میں جا کے کھانا کھانا ہے؟ جی ہاں ہم نے کہا تھا، تو ہم سوچ رہے تھے کہ چلو اس شنیوار تمہیں کھلا ہی لاتے ہیں کھانا۔ سمن زور سے ہنستی اور بولتی ہے دیکھیے ہم سے مذاق مت کیجیے، آپ جانتے ہو وہ کتنا مہنگا ہوٹل ہے، وہاں پہ کیسے ہم جا کے کھانا کھائیں گے؟ وکاس مسکراتا ہے اور کہتا ہے کہ تم اس کی چنتا مت کرو، ہم نے سارا بندوبست کر لیا ہے، تمہیں چنتا کرنے کی کوئی ضرورت نہیں ہے، تم بس ایک کام ضرور کرنا، یہ دیکھو ہم تمہارے لیے گجرا لائے ہیں، یہ گجرا تم اس دن پہننا اور اچھے سے تیار ہو جانا اور پھر ہم چلیں گے ساتھ میں ہوٹل شالیمار، وہاں پہ کھائیں گے طرح طرح کے ونجن، تمہاری آئس کریم اور بہت ساری چیزیں۔ سمن کہتی ہے کہ اچھا وکاس بابو، آپ ہمیں کہہ رہے ہو کہ ہم چنتا نہ کریں، لیکن آپ یہ تو بتائیے کہ پیسے کہاں سے آئیں گے؟ تو وکاس کہتا ہے اپنی آنکھیں بند کرو، سمن اپنی آنکھیں بند کرتی ہے، وکاس نے جو بچے ہوئے پیسے 2250 روپے وہ سمن کے ہاتھوں میں رکھ دیتا اور کہتا ہے ابھی اپنی آنکھیں کھولو۔ سمن جب اپنی آنکھیں کھولتی ہے تو وہ خوشی سے پھولا نہیں سماتی ہے، اس کی آنکھوں میں آنسو ہوتے ہیں، ایسے آنسو جو اکثر ہم فلموں میں دیکھتے ہیں نا، خوشی کے آنسو، ٹھیک اسی طرح خوشی کے آنسو۔ اور وہ پوچھنے لگ جاتی ہے کہ آپ نے اتنے کم دنوں میں اتنے پیسے کیسے ارینج کر لیے، کیسے کہاں سے لائے ہو آپ یہ پیسے، ہمیں بتائیے۔ سمن کو لگتا ہے کہ سمن کی خواہش پوری کرنے میں کہیں وکاس نے کوئی غلط کام تو نہیں کر لیا، یا وکاس کوئی غلط کام تو نہیں کر رہا، تو سمن کی کشمکش بڑھ جاتی ہے، سمن کافی چنتت ہو جاتی ہے۔ تو وکاس اس سے کہتا ہے کہ آپ چنتا نہ کریں، یہ ہم نے بڑی محنت مشقت کے ساتھ پیسے جوڑے ہیں، پیسے جمع کیے ہیں، اور آپ من میں کوئی بھی سنکوچ نہ لائیے اور کسی بھی پرکار کا سنکوچ نہ لائیے۔ ہم روز صبح جاتے تھے سامان سے بھری ہوئی گاڑیوں کو خالی کرنے کے لیے، اور روز شام کی وہ جو سندیش بھائی جانتے ہو نا تم، ان کی رکشہ چلاتے تھے، تو ایسے ایسے کر کے پیسے جمع کر لیے۔ اور اب تم بتاؤ سمن کہ ہم تمہاری ایک خواہش بھی پوری نہیں کر سکتے ہیں، ایک ہی تو خواہش ہے ویسے تمہاری، اگر وہ بھی ہم پوری نہیں کر پائے تو ہمیں کتنا برا لگے گا؟ تو سمن خوش ہو جاتی ہے، بہت زیادہ خوش۔ اور اس رات سمن اتنی خوش رہتی ہے کہ وہ پوری رات بھر سو نہیں پاتی ہے، اور جب اگلا دن آتا ہے تو بس سمن اسی کے انتظار میں رہتی ہے کہ کیسے یہ دن کٹے اور اگلا دن آئے۔ جب اگلا دن آئے تو سمن وکاس کے ساتھ جائے اس ہوٹل میں جہاں سے وہ کب سے، جس ہوٹل کے وہ سپنے سجائے بیٹھی ہے نہ جانے کب سے،
एक एक मिनट मानो उसके लिए एक एक घंटा लग रहा है उसे उस अगले दिन का, और एक एक घंटा जैसे मानो एक एक साल। वो बस इसी इंतजार में है कि कैसे आज का दिन कटे, कैसे ये सूरज ढले, कैसे ये शाम ढले, कैसे ये रात ढले, अगला दिन आए, वो तैयार हो और जाए फिर। और धीरे धीरे धीरे धीरे धीरे धीरे वो दिन ढलता ढलता ढलता ढलता जाता, रात ढलती जाती है, फिर आखिर में वो शनिवार का दिन आता है जिस दिन वो दोनों को होटल शालीमार जाना है। सुबह विकास अपने काम पर निकल जाता है बूट पॉलिश वाले, और जब शाम में वो लौट कर आता है 5:30 बजे, तो कहता है अपनी बीवी से कि चलो जी तैयार हो जाओ, जाना है हमें, आप अभी तैयार होने जाओगे तो लगभग 3 घंटे लगा लोगे। सुमन कहती है नहीं नहीं नहीं मैं अभी आई, अभी तैयार होकर आई। अब जैसे कि वो दोनों गरीब है तो उनके पास कोई ज्यादा कपड़े भी नहीं है, तो सुमन उसके शादी में मिले हुए कुछ एक दो जो नई साड़ियां उसके पास रखी होती है उसके शादी के जोड़े के अलावा वो उसे पहनती है, कानों में सोने का रंग चढ़ा हुआ बालियां पहनती है, क्योंकि उनकी उतनी हैसियत ही नहीं कि वो सोने के झुमके खरीद पाए, तो वो सोने का पानी चढ़ा हुआ झुमके पहनती है, आंखों में काजल लगाती है, सस्ती है सवरती है, और ठीक एक दुल्हन की तरह तैयार होती है, क्योंकि आज उसकी वो ख्वाहिश पूरी होने वाली थी जो वो न जाने कितने दिनों से देखते आ रही है। और हमारे जो विकास बाबू है, खैर उनके पास तो ज्यादा कपड़े होते ही नहीं है, तो वो क्या करते हैं, उनकी शादी में पहना हुआ जो सफारी कोट होता है तो वो पहनते हैं। तो वो जाते हैं अपनी अलमारी खोलते हैं और उस अलमारी में से निकालते हैं अपनी शादी में पहना हुआ सफारी, और उस सफारी को पहनते हैं और बड़े इतराते हैं ऐनक के सामने खड़े होकर। आखिर में विकास बाबू तुमने वो कर ही लिया, तुमने अपनी बीवी की ख्वाहिश पूरी कर ही ली, आज सुमन जी तुमसे बहुत खुश होंगी। ऐसे तरह तरह के न जाने कितने 10-12 विकास उनके आजू बाजू में खड़े हो जाते हैं, जो उनके ऊपर कहते रहते हैं ओ विकास बाबू और विकास बाबू और विकास बाबू, और विकास बहुत ज्यादा खुश हो जाता है, बहुत ज्यादा खुश, उसकी खुशी का कोई ठिकाना नहीं होता। और आखिर में अंत में सुमन और विकास एक दूसरे के सामने आते हैं, विकास सुमन को देखकर उसी तरीके से खो जाता है जिस तरीके से उसने पहली बार सुमन को देखा था, और सुमन इस चीज के लिए बेहद खुश होती है कि उसकी यह ख्वाहिश पूरी करने के लिए उसके पति ने न जाने कितनी मेहनत की। अब वो दोनों वहां से निकलते हैं अपने घर से और जाते हैं होटल की ओर, रिक्शा रुकाते हैं, रिक्शे में बैठते हैं, सुमन रिक्शे की दाई ओर से बाहर देखती हुई हवाओं को छूती हुई, आज हवाओं की खुशबू थोड़ी अलग है, आज हवा में रवानगी कुछ अलग है, आज हवा मानो सुमन से बात कह रही है, आज जितने भी हवाएं सुमन से मिल के जा रही है वो सुमन को बधाई दे रही है कि जाओ आज तुम्हारी बरसों पुरानी ख्वाहिश पूरी होने वाली है, आज जितने भी रास्ते पर लगे हुए पेड़ हैं मानो सुमन के खुशी का इजहार कर रहे हैं, आसमान में जितने भी पंछी हैं सब खुशी के गीत गा रहे हैं, और सुमन उसमें ही खोई हुई इतनी मदहोश कि उसे ये पता भी नहीं चलता है कि कब होटल शालीमार आ जाता है। ओ सुमन जी,
अब रिक्शे से नीचे उतरिएगा या फिर रिक्शे में बैठकर ही खाना खाना है आपको? विकास सुमन से कहता है, ओ अच्छा हम आ गए। हाँ हाँ आ गए, चलिए। अब जब दोनों रिक्शे से नीचे तो उतर जाते हैं, पर दोनों के दिल में एक बहुत बड़ी कश्मकश पैदा हो जाती है, और वो ये कश्मकश कि इतने बड़े होटल में जाने के लिए इनके पास पैसे तो है, पर ये कभी इतने बड़े होटल में गए नहीं, और अगर ये उस होटल में गए